सच्चे लाल नु जोरी कर सकते। कीर्तन दे सोने लाल नु भाई गुरसिख परख दे तुसी परख रहे हो आकर ताई जुड़े बैठे हो, पर मर्दानी है जिथे इस चीज की परख नहीं है उथे नहीं रहना चाहिए। महाराज मसा मसा एक चंगा स्टेशन आया थी ते तुसी उपराम ही हो गए ना मर्दानी इथे नहीं रहना। बाबा फिर तुसी जाना है जाओ, मैं तो नहीं जावांगा खुशरी वाले। मर्दानिया बचन मन महाराज फिर मन लवाना चंगा फिर हजूर तुर पे मर्दाना पदार्था दे लालच आके गुरु तू गुरु नु जवाब देती है फिर लग गए। हजूर तुरे कहन लगा महाराज अनवाकुफ जगह है आप अगे है तुसी ले आंदा है उस दिन रह के जिथे कहोगे मैं आ जावांगा। हुण इतनी कृपा तो करो भी दो चार टके तो रोज मिलन आखोश्री वाहे। हजूर कहने लगे मरदानी चंगा तो सी साढ़े नाल ही चलता है पर तेरी मर्जी है पदार्था के लाल पीछे रहने लगा है जगह चंगी नहीं है अगे तेरी मर्जी। महाराज तुसी चलो मैं आ जावांगा आखोश्री वाहे। चंगा मरदानी टके तो तेन मिल जाएंगे कीर्तन जो करवा रहा है। हजूर चले गए ये मरदाना शहर च आ गया गुरु के बचन द्वारा चार पांच टके रोज मिल जाते हैं फिर कदे जलेबियां कदे माल पूड़े कदे बदाम कदे घ्यो ही छक लेंदा या खुशरी वाले। थोड़े समय के अंदर ही मरदाना मोटा था खुराक भी चंगी मिल गई। एक दिन अचानक ही प्यारी साध संगत किसी का मकान डिग पिया मकान के हेठा एक आदमी आके मर गया। जिन्हों का आदमी मरिया सी उन्होंने जाके बादशाह को फरियाद की बादशाह सलामत साडा आदमी मर गया भी किस तरह मरिया है फला सिर के मकान के हेठा आके मरिया वह मकान डिग पे। बादशाह ने कहा फिर जिसका वह मकान है उन्होंने फांसी चाड़ देवा खुशरी वाले सिर नकड़ियां लग गई पेश किया। इसने किया भी की गल है मैनू फांसी क्यों चाड़ दो। बादशाह ने कहा इस वास्ते तेरा मकान गिर गया है वो मकान गिर गया हेठा आदमी आते मर गया इस वास्ते। इस तरह चाचा से कहन लगा बादशाह सलामत ये मेरा कसूर थोड़ा ये तो कारीगरां दा कसूर है जिन्होंने मकान कमजोर बनाए लेबर तो मैं पूरी दिती है उन्होंने मेहनत तो पूरी दिती है ये मेरा कसूर नहीं। बादशाह ने कहा ठीक इस वास्ते जिन्होंने मकान बनाया ना कारीगर ने उन्होंने फांसी चढ़ इसलिए उन्होंने पकड़ लिया। वह कह लगे बादशाह सलामत साडा कसूर नहीं ये तो मजदूरों का कसूर है जिन्होंने मसाला टाइम नाल नहीं पहुंचाया सीमेंट ईटा गारा इस वास्ते मकान कमजोर रह गया डिग पिया बंदा हेठा के मर गया। बादशाह ने कहा चंगा फिर मजदूरों फांसी चढ़ दो। जिसने मजदूरों पेश किया आकड़ियां लगियां यह कह लगे बादशाह सलामत एक साड़ी अरदास कहो भाई कोई फरियाद है तो कर लो। कह लगे साडा कसूर नहीं क्यों भाई मकान डिगे है तुसी मसाला नहीं टाइम नाल पहुंचाया बंदा मर गया। कह लगे साडा कसूर नहीं जिथों असी मसाला चुके सीमेंट वगैरा तगारी च रख के सिर ते आउंदे सा रस्ते विच एक वेसवा मुजरा पी करदी सी गाउण वाली ते असी उत्थे खड़ो जांदे सी इस वास्ते मसाला लेट पहुंचा सी मकान कमजोर रह गया डिग पिया बंदा मर गया साडा कसूर नहीं। बादशाह ने कहा ठीक है भी ये सच्चे है ना फिर वेसवा नू फांसी चढ़ वापस श्री वाहिगुरु। इसलिए उन्हू बुलाया आकड़ियां ला लिया बिचारी नू पेश किया तेरे क्या मेरा की कसूर है सारी मिथ्या दसी। इसने अगे कोई जवाब नहीं सी आखो श्री वाहिगुरु एदा कोई जवाब नहीं सी। पर जिसले फांसी वाला रस्सा एदे गल पाण लगे एदे गर्दन सी जरा पतली ते ओ गण सी जरा खुली आखो श्री वाहे ओ एदे गल विच ना आवे। जलादा ने कहा बादशाह सलामत एदे गल च रस्सा नहीं आउंदा। बादशाह कहन लगा जेदे गल च आउंदा उहने फांसी चाड़ो आखो श्री वाहे। ए हुकम दी तमीर करन वास्ते जेदे बादशाह दे पुलिस दे बंदे सन ओ तुर पए भी उह जिहा मोटा ताजा किधरों लभे। प्यारी सात संगत पुलिस के बंदे जा रहे सन ते अगे मरदाना हलवाई की दुकान से बैठा होया मिठाई पिया खांदा सी जाके पुलिस वाले ने कहा भी तू कौन है। मरदाने ने कहा रब का बंदा फिर रब के बंदी की रोड़ है सन पकड़ लिया। कहन लगा मरदाना किधर ले चलो कीर्तन कराने आखो श्री वाह अगे तो कोई मिलिया नहीं प्रेमी अज तुहानू किधरों प्यार जाग पिया। कहन लगे आ तेन दस दें
بادشاہ دے سامنے پیش کیتا پیاری ساتسنگ تے جس نے مردانے دے گل چ رسا پایا پھانسی والا وہ فٹ ہو گیا خوش نہیں ہوئے مردانہ رو پیا کہنے لگا مینو کیوں مار دے ہو بادشاہ نے کیا اس واسطے تینو پھانسی چاڑ دیا تیرے گل چ رسا فٹ آ گیا خوش نہیں میرا کوئی قصور نہیں بادشاہ نے کیا یہاں گلوں اتنے کوئی نہیں جانا جس نے مردانہ پھانسی چڑھ لگا اس ویلے تیاری ساتھ نے تو مردانے نے میرا دھن گرو نانک کے بخیر سانو بھی دکھ ویلے رب چیتے آؤں گا سانو بھی دکھ ویلے رب چیتے آؤں گا یہ گھر بھی ٹھیک ٹھاک ہے تو گرودوارے جان کی لوڑ ہی نہیں جی پتر بیمار ہو گیا دوائیاں کرتے ہیں جی ڈاکٹر نے جواب دے دیتا ہے تو گرودوارے آ کے کہنے ہیں بھائی صاحب کا کرو ارداس گرو دار جی اگے کدی نہیں ویکیا گرودوارے جی ٹائم نہیں سی مل رہا اب مل گیا ٹائم جی پہلے ہی آؤں رہتا تو لا علاج کیوں ہوتا پتر تیرا دکھ ملے گا کیوں حضور بانی کے اندر دکھ تدے جا وسر جائے اندھیرا کیوں ہو جاتا ہے دیوا بج جاتا ہے لائٹ آف کر دو اندھیرا ہی اندھیرا جگا دو چان اسی طرح بھائی جی نہ تو دیوا نہیں جگایا تو دکھا دے ہنیرے تو آ ہی جان کسی سے اس ویلے آ کے ارداس کرانے شلنگ پیٹا کرنے اگلا پرساد کے دیگا بھی کرانے جو کچھ بھائی صاحب کہہ دو لترے بھی کرنے لگ جاتے تھی حضور کہ دکھ دارو دکھا چ رب چیتے کر رہے ہیں پر تلسی جی نے بڑا سندر لکھا ہے دکھ میں سمرن سب کہے اس جگت کا یہ وہار بن گیا دکھ میں سمرن سب کرے سکھ میں کرے نہ کوئے سکھ میں سمرن جو کرے دکھ کا ہے تو یہ پہلا دیوا جگ رہا ہے ہنیرا کیوں آ جائے گا بابا جی بچن کرتے سن جی دکھان کا کوئی ایسا چمتکار آ بھی گیا ہے تو مالک کی مہر کا صدقہ سولی کی سول بن جائے گا سولی کی سول بن جائے تو مردانے نے دکھ ویلے پھر گرو نانک دیو سے آیا او میرے سدگر سچے پاتشاہ میرے اتنے کرپا کرو مینو چھڑاؤ ادور مستی بیٹھے سن نیتر کھولے بالیا جی سکے پاس مردانہ یاد پہ کرتا ہے.